0: नोस नन में किम लिसनर किम समय ने बिल्कुल प्रोग्राम से काल का लोड़ी वेचे मैसेज की ओ चाहता बिल्कुल पाता नहीं नो बिल्कुल ऐसा अचानक अचानक ये मोबाइल और होस्ट है प्रोग्राम में लगे वाला 0322 98 98 909 बिल्कुल प्रोग्राम से दे मने किम खाली नो दरता खाली ना बिल्कुल चाहता जरदा मिल का आवाज रसीदी आदे अंबेर के लिए या देने लाउच किम दी तख्ती नसरत सर तालुक लरी बिल्कुल तख्ती नसरत शमिल रेश मा किम प्रोडक्ट के ना हार्दिक अंदर सर दता मिल रेश किम टा खेल दी गद्दा से किम ke na das kim de kim kim de rahmatabad side la tamar side ho
1: maghfirat plikh falata
0: das var sar sar kare kim ahmedabad da yetin la hamedun di ya var sar sar kim nikana fatah sher chok shol das var sar nur kim nikana kim kim jish de mir awaz rasidi allah everything da bilkul da chishma parad ka khwal narte cosmetic jan store ta var she parad jan o khle ke bya mila vetan na cha sadar tawel bas var ta ve kana da var ta ve kana se bas be mir afal kim dikan dur da yen kim mir mashr da ya gita ve kana sher da narte dikan dur mir ta parad kim nikana بالکل ارتھنگ پروگرام سے کالو خلی 0322 98 98 909 سننا السلام علیکم
2: السلام علیکم
0: وعلیکم السلام جی اور میں سکھ کیم جی نا آواز کٹ کی
2: جی شکر خبر کو دے سر کی کندہ کھیلو
0: اچھا سر کی کندہ کھیلنا پروگرام سر کلا سڑی ماشی ویلکم نہ درتا گئی ओयो इकाले काटस यो जहान मनना
1: अल्लाह
0: सर की का नखल किम जे सर से नो बिल्कुल के दगा तो सा एड्रेस मनी में ना बिल्कुल जरूर छ किम के ना तो मिस्टर दगा एड्रेस तो शामिल के कि मिस्टर खान दस होगी पता हम वाला गेडी खाना जे सर की का नखल किम जे सर बिल्कुल रुदर में दगे दिखन दरोन प्रोडक्ट किम ने बिल्कुल दे छना खली
3: ये ता अल्लाह
0: शरीक ये ता अल्लाह बिल्कुल अर्थिंग प्रोग्राम से गप शाम मुश्किल है राउंड और सर मैनेजर से मोच किम ने के दस गले गले चाय वाला गुड खबर तो भाई ओ देने लाओ माशाल्लाह किम ने के ना जोनी हां बराबर करे पो जोनी गते हां वाली दी ओ देने किम ने के ना पोजीशन है बराबर करे अस्सलाम वालेकुम
2: अस्सलाम वालेकुम
0: वालेकुम सलाम जोर में सुगर किम सीना
2: टांगना
0: सो खबर कवे
2: टांगना
0: खबर को मोहम्मद सुलेमान जानी मोहम्मद सुलेमान तो प्रोग्राम शहर के लाइव सिनेमा से वेलकम ये
2: पाटोल पाटोल
0: سرنگ انشاء اللہ داغا بیٹھانا ایور میں دای کا دین الہ مروہ تر میں دای کا مسجد دای کا وزیر ور دای مروہ
2: تر میں
0: دای اچھا مروہ تر دای بہتو مسجد ولا شبا کی ادا ہو
2: سستر مت بولا ہے کلا
0: جا اچھا دے میر سرا مسجد ولا گئے نو مس مننا دے کی شکریہ دے کی چ مسجد ولا دے ہنس دا کڑی دو اے او اچھا نو شاہ خبر دو بس دا کڑی دی ہس خبر ان دو بعد سے کلا کلا ٹائم چکم کنا چ بیا مسجد سارا سکھ دے پڑی خان سے دانے لاو چکم کنا دس پوس وزیرستان تلو ٹھیک نا نو بعد بیا تو تو تکلیف نی نو بالکل اس کے سم تو تا مسئلہ نی وی اچھا ٹول دے زادو دار تو چے فرسٹ ٹائم دے کالو کا جوت کٹ کی سرنگ دوبارہ خبر سر سر کیا
2: خبر
0: ہاں جی آواز بھی کٹ کی جی بالکل نو کم از کم بالکل ریگولر جوت کریم استعمال کری ہوئی یوں کا دس کہنا چاہیے وڑی کول نہ استعمال ہوئی لیکن دس کالج ٹائم سے کہنا نو بس خپل مخ چې کوم لیکنه عادت کړې په کریمه باندې نو بالکل دا چې کله ته درې ورځې پرېږدې نو دا څه بیا که کنه چې ته بیا اسما د سره فرمولا فیس واش لیدنې له فرمولا کوم کریم چې استعمال کی کنه سو ورځې یا فرمولا کا مخ ته چیرې وچ وچ وي نو بالکل فرمولا کریم فیس واش استعمال کا مخ ته غوړول کی آیلی وي نو بالکل اسما ډیل فیس واش استعمال کا لیدنې له کته چې نازر ریګولر خپل فیس واش استعمال اول وړو چې ریګولر وي نو بالکل ډیل فیس واش سرا سرا د اسما رایس فیس واش استعمال کا ان شاء الله فنو مزه وزنو خله
2: سعيد
0: ووصل. ډیر زړه مننه، شکریا، بالکل منیجر صاحب.